0: फौज के सरबराह जनरल उपेंद्र द्विवेदी ने कहा है कि अगर जरूरत पड़ी तो भारतीय फौज ऑपरेशन सिंदूर के दूसरे मरहले के लिए तैयार है। म्यांमार के सदर ऊ मिन आउ लाइन ने बोधगया में महाबोधि मंदिर में पूजा अर्चना के साथ अपना 5 दिन का भारत का दौरा शुरू कर दिया है। कर्नाटक कांग्रेस कानून साज पार्टी अपना नया लीडर मुंतखब करने के लिए आज मीटिंग करेगी। बिहार में तूफानी हवाओं, शदीद बारिश और बिजली गिरने के अलग अलग वाकयात में कम से कम 7 अफराद हलाक हुए हैं। और अमेरिका के वजीर दिफा पीट हेक्सेट ने कहा है कि ईरान के साथ कोई मुआहदा ना होने की सूरत में अमेरिका ईरान के खिलाफ फौजी कार्रवाई फिर से शुरू करने के लिए तैयार है। अब खबरें तफसील से। चीफ ऑफ आर्मी स्टाफ जनरल उपेंद्र द्विवेदी ने आज कहा है कि अगर हालात का तकाजा हुआ तो भारतीय फौज कार्रवाई के लिए हाई अलर्ट पर और ऑपरेशन सिंदूर 2 के लिए तैयार है। पुणे के खड़कवासला नेशनल डिफेंस एकेडमी में 150वें कोर के पासिंग आउट परेड से खिताब करते हुए जनरल द्विवेदी ने कहा कि ऑपरेशन सिंदूर ने दुरुस्तगी और अजम के साथ इश्तआल अंगेजी का जवाब देने में भारत की सलाहियतों का मुजाहरा किया है और उभरती हुई सिक्योरिटी चैलेंजों से निपटने में मुल्क के लिए एक मेयार कायम किया है। जनरल द्विवेदी ने मजीद कहा कि ऑपरेशन सिंदूर ने मुल्क के मुस्तहकम अज़्म और मुसल्ला अफवाज के दरमियान हम आहंगी की अहमियत का मुजाहरा किया है। जनरल द्विवेदी ने ग्रेजुएट कैडेट से अपील की कि वो प्रोफेशनलिज्म के आला मेयार, क़यादत और मुल्क की खिदमत के जज्बे को कायम रखें। उन्होंने उभरती हुई सिक्योरिटी की सूरत हाल में मुस्बत नुक्ता नज़र अपनाने और सीखने के अमल को जारी रखने की ज़रूरत पर जोर दिया। उन्होंने मजीद कहा कि जवानों के एतमाद और भरोसे पर मौसर क़यादत की तामीर होती है। चीफ ऑफ डिफेंस स्टाफ जनरल अनिल चौहान ने आज नई दिल्ली के कौमी जंगी यादगार में तीनों फौजों का यादगार गार्ड ऑफ ऑनर हासिल करने के बाद कौमी खिदमात को अलविदा कहा। इस तकरीब में मुल्क में आला फौजी अफसर के तौर पर उनकी मुमताज़ खिदमात को याद किया गया। जंगी यादगार में गुलदायरा पेश करने के बाद जनरल चौहान ने कहा कि तीनों फौजों का गार्ड ऑफ ऑनर हासिल करना उनके लिए बड़े फख्र की बात है। 4 दहाइयों से ज़्यादा मुश्तमिल खिदमात के बाद एक आम शहरी के तौर पर तब्दीली को बयान करते हुए जनाब चौहान ने अपनी खिदमात को इत्मीनान बख्श बताया। 1981 में भारतीय फौज में शामिल होने के बाद जनाब चौहान ने मुल्क की 40 साल से ज़्यादा खिदमत की और अपने पुरकशिश फौजी करियर के दौरान कई अहम ओहदों पर फायज रहे। उन्हें परम विशिष्ट सेवा मेडल, उत्तम युद्ध सेवा मेडल, अति विशिष्ट सेवा मेडल, सेना मेडल और विशिष्ट सेवा मेडल से नवाजा गया। लेफ्टिनेंट जनरल एनएस राजा सुब्रमणी जनरल चौहान की जगह लेंगे। पनाजी की कला एकेडमी में आज गोवा का 40वां योम तासीस मनाया गया। तकरीब से खिताब करते हुए नायब सदर जमहूरिया सीपी राधा कृष्णन ने गोवा को एक मिसाली रियासत बताया जहां तरक्की के साथ साथ उसकी मालामाल सकाफती विरसे में तवाजुन बरकरार रखा गया है। पेश है एक रिपोर्ट।
1: नायब सदर जमहूरिया सीपी राधा कृष्णन ने कहा है कि गोवा इस बात की एक अच्छी मिसाल है कि किस तरह अपनी पहचान और तरक्की एक साथ चल सकती है। उन्होंने कहा कि गोवा ने जदीद तरक्की हासिल करते हुए अपनी सकाफती बुनियादों को भी कायम रखा है। नायब सदर जमहूरिया ने कहा कि गोवा एक सियाहती मकाम से कहीं बढ़कर जगह है। उन्होंने गोवा को एक जिंदा तहजीब बताया जहां सकाफती तबादला, समाजी हमाहंगी और खुला जहन पाया जाता है। उन्होंने खानदगी, सेहत, खिदमात और माहौल के बारे में बेदारी और इंसानी तरक्की के शोबों में रियासत की हुसूलयाबी की तारीफ की। पनाजी से महेश की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
0: इम्तहान से मुतालिक कौमी एजेंसी NTA ने कहा है कि उसकी तकनीकी शरीकेकार TCS की फनी खराबी की वजह से आज उसके कुछ इम्तहानी मराकज़ में कॉमन यूनिवर्सिटी दाखिला टेस्ट CUET UG 2026 के शुरू होने में ताखीर हुई। NTA ने एक सोशल मीडिया पोस्ट में बताया है कि इस मसले को हल कर लिया गया है और इम्तहान जारी हैं और उम्मीदवारों को पूरा वक्त दिया जाएगा ताकि उन्हें कोई नुकसान न उठाना पड़े। एजेंसी ने यह भी बताया है कि बाद दोपहर शुरू होने वाले इम्तहान के वक्त में रद्दोबदल किया गया है। उम्मीदवारों को 2:30 बजे से दाखिले की इजाज़त दी जाएगी जबकि इम्तहान 3 बजे के बजाय 4 बजे शुरू होगा। NTA ने मजीद कहा है कि सुबह के इम्तहान में बैठने वाले उम्मीदवारों को पूरा वक्त दिया जाएगा और उन्हें पेपर मुकम्मल होने के बाद ही जाने की इजाज़त दी जाएगी। एजेंसी ने तलबा और वालदेन को परेशानी होने के लिए अफसोस का इजहार किया है। صحت اور خاندانی بہبود کی وزارت نے خاندانی صحت کا چھٹا قومی جائزہ جاری کیا ہے، جس میں اعداد و شمار سے ماں اور بچے کی صحت، تغذیہ اور مالی صحت تحفظ کے میدان میں بھارت کی خاطر خواہ ترقی کا پتہ چلتا ہے۔ یہ چھٹا قومی جائزہ صحت اور خاندانی بہبود کی وزارت کے ذریعے 2023-24 کے دوران کیا گیا تھا۔ اس جائزے میں 715 اضلاع پر مشتمل 6,79,000 گھرانوں کو شامل کیا گیا تھا۔ جموں کشمیر میں جموں میں بین الاقوامی سرحد کے پاس رہ رہے لوگوں نے مرکز کے اس فیصلے کا خیر مقدم کیا ہے، جس میں سرحد سے 15 کلومیٹر کے اندر غیر قانونی تعمیرات اور غیر قانونی کارروائیاں ہٹائے جانے کی بات کہی گئی ہے۔ مرکزی وزیر داخلہ امت شاہ نے حال ہی میں ایک اعلی سطح کی سیکورٹی جائزہ میٹنگ کے دوران یہ فیصلہ کیا تھا۔ ارنیا، آر ایس پورہ اور سچیت گڑھ سمیت سرحدی علاقے کے لوگوں نے اس عمل میں اپنی حمایت کا اظہار کیا اور کہا ہے کہ ایسی کوئی بھی کارروائی جو ملک کی سیکورٹی کے لیے خطرہ ہو اس کے ساتھ سختی سے پیش آنا چاہیے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ میامہ کے صدر اومن آو لائن آج بودھ گیا میں مہا بودھی مندر گئے اور وہاں پوجا ارچنا کی۔ انہوں نے اس بودھی پیڑ کے نیچے مراقبہ کیا، جس پیڑ کے بارے میں مشہور ہے کہ بھگوان بدھ نے نروان حاصل کیا تھا۔ اپنے دورے کے دوران میامہ کے صدر تاریخی بکرور کے سجاتا مندر گئے اور بودھ گیا کی برمی مونسٹری کا بھی دورہ کیا۔ ان کے ہمراہ ایک اعلیٰ سطح کا وفد بھی ہے، جو بہت سے کابینہ وزیروں، سینئر افسروں اور سرکردہ تاجروں پر مشتمل ہے۔ صدر اومین کا ان کی موجودہ حیثیت سے بھارت کا یہ پہلا دورہ ہے۔ کرناٹک کانگریس قانون ساز پارٹی کی آج سے پہر 4 بجے میٹنگ ہونا متوقع ہے، جس میں سبکدوش ہونے والے وزیر اعلیٰ جناب سدھ رمیا کے بعد نئے لیڈر کا انتخاب کیا جائے گا۔ گورنر تھاور چند گہلوت نے جناب سدھ رمیا کا استعفیٰ پہلے ہی قبول کر لیا ہے اور ان سے نئے لیڈر کے انتخاب تک کارگزار وزیر اعلیٰ کے طور پر کام کرنے کو کہا ہے۔ ہمارے نامہ نگار نے خبر دی ہے کہ جناب ڈی کے شیو کمار کو باضابطہ طور پر کانگریس قانون ساز پارٹی کا نیا لیڈر بنائے جانے کی توقع ہے۔ کانگریس کے 136 ممبران اسمبلی سے سی ایل پی میٹنگ میں شرکت کرنے کو کہا گیا ہے۔ بہار میں گرج چمک، شدید بارش اور بجلی گرنے کے کئی واقعات میں کم از کم 7 افراد ہلاک ہو گئے ہیں۔ ہمارے نامہ نگار سے موصولہ رپورٹ کے مطابق بجلی گرنے کے واقعات میں گیا میں 3 اموات ہوئی ہیں، جبکہ اورنگ آباد سے 2 اموات کی خبر موصول ہوئی ہے۔ دریاسنا، سرن اور کھگڑیا اضلاع سے ایک ایک موت کی رپورٹ موصول ہوئی ہے۔ گرج چمک اور بجلی گرنے کے واقعات میں ہوئی اموات پر افسوس کا اظہار کرتے ہوئے وزیر اعلیٰ سمراٹ چودھری نے مرنے والوں کے لواحقین کے لیے 4,000,000 روپے کی امداد کا اعلان کیا ہے۔ اقلیتوں کے امور کے وزیر کرن ریجیجو نے آج بتایا کہ بھارتی حج مشن کو سعودی عرب کی حج اور عمرہ کی وزارت کی طرف سے پہلی مرتبہ 2 باوقار لبیتم ایوارڈز حاصل ہوئے ہیں۔ یہ ایوارڈز حج کے پروگرام کو خوش اسلوبی کے ساتھ کرائے جانے پر دیے گئے ہیں۔ امریکہ کے وزیر دفاع پیٹ ہیگسیتھ نے کہا ہے کہ ایران کے ساتھ کوئی معاہدہ نہ ہونے کی صورت میں امریکہ پھر سے فوجی کارروائی شروع کرے گا۔ ایشیا کی اہم سیکورٹی فورم شینگری لا ڈائیلاگ سے خطاب کرتے ہوئے جناب ہیگسیتھ نے کہا کہ امریکہ کی خطے میں اور پوری دنیا میں فوجی موجودگی ہے اور وہ ضرورت پڑنے پر اس طرح کی کارروائیاں انجام دے سکتا ہے۔ انہوں نے کہا کہ امریکہ کسی بھی ناگہانی صورت کا جواب دینے کی اچھی پوزیشن میں ہے۔ امریکہ کے وزیر دفاع نے اس بات پر بھی زور دیا کہ ایران کے ساتھ تنازع کے باوجود امریکہ ایشیا بحر الکاہل خطے کے لیے پابند عہد ہے۔ اور آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ فوج کے سربراہ جنرل اپیندر دویدی نے کہا ہے کہ اگر ضرورت پڑی تو بھارتی فوج آپریشن سندور کے دوسرے مرحلے کے لیے تیار ہے۔ میامہ کے صدر اومین آو لائن نے بودھ گیا میں مہا بودھی مندر میں پوجا ارچنا کے ساتھ اپنا 5 دن کا بھارت کا دورہ شروع کر دیا ہے۔ کرناٹک کانگریس قانون ساز پارٹی اپنا نیا لیڈر منتخب کرنے کے لیے آج میٹنگ کرے گی۔ بہار میں طوفانی ہواؤں، شدید بارش اور بجلی گرنے کے الگ الگ واقعات میں کم سے کم 7 افراد ہلاک ہوئے ہیں۔ اور امریکہ کے وزیر دفاع پیٹ ہیگسیتھ نے کہا ہے کہ ایران کے ساتھ کوئی معاہدہ نہ ہونے کی صورت میں امریکہ ایران کے خلاف فوجی کارروائی پھر سے شروع کرنے کے لیے تیار ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
2: گڈ آفٹرنون، دس از آکاش وانی اینڈ آئی ایم شگن چوپڑا ود دا مڈ ڈے نیوز۔ the headlines. Indian Army prepared for Operation Sindhu 2.0 if the situation warrants, says Chief of Army Staff General Upendra Dwivedi. Myanmar President U Min Aung Hlaing begins his five-day India visit with prayers at Mahabodhi Temple in Bodh Gaya, Bihar. Karnataka Congress Legislature Party to meet in Bangalore this afternoon to elect its new leader. At least seven people killed in separate incidents of thunderstorms, rain and lightning across Bihar. U.S. Defense Secretary Pete Hegseth says Washington is prepared to resume military action against Iran if efforts to reach a deal fail. And in women's cricket, India to take on hosts England in second T20 international three-match series in Bristol today. And now the news in detail. Chief of Army Staff General Upendra Dwivedi today said that the Indian Armed Forces remain on high operational alert and are prepared for Operation Sindhu 2.0 if the situation warrants further military action. Addressing the passing out parade of the 150th course at the National Defence Academy in Kharakwasla, Pune, General Dwivedi said that Operation Sindoor demonstrated India's ability to respond to provocation with precision and resolve, setting a benchmark for the country's response to emerging security challenges. General Dwivedi said Operation Sindoor reflected the nation's resolve and underscored the importance of synergy among the armed forces.
3: As far as Operation Sindoor is concerned, firstly, it is still continuing. There is temporary cessation of hostility. So the Indian Army or all the three services are preparing well for Operation Sindoor 2.0 if it takes place. Presently, we are looking at enhancing our synergy within the three services. We are looking at equipping ourselves for the next warfare. As I have told you, the next warfare will not be limited to the land, maritime and air alone. The new entries, that is the space, cyber and cognitive warfare, will play a very important role.
2: President of Myanmar U Min Aung Hlaing arrived today at Gaya in Bihar on a five-day visit to India. He visited the world-renowned Mahabodhi Temple in Bodh Gaya and offered prayers at the sacred Buddhist site. He also meditated under the revered Bodhi tree where Lord Buddha is believed to have attained enlightenment. During his visit, the Myanmar president paid obeisance at the historic Sujata Temple in Bakuror and visited the Burmese monastery in Bodh Gaya. President U Min Aung Hlaing will arrive in New Delhi later in the day. He will meet External Affairs Minister Dr. S. Jaishankar this evening. Tomorrow, the Myanmar President is expected to participate in the Myanmar-India Business Forum. On Monday, President U Min Aung Hlaing will hold discussions with Prime Minister Narendra Modi. The Karnataka Congress Legislature Party is scheduled to meet in Bangalore at 4 p.m. today to elect its new leader, to succeed the outgoing Chief Minister, Mr. Siddaramaiah. Governor Thavarchand Gehlot has already accepted the resignation of Mr. Siddaramaiah, asking him to act as a caretaker until a new incumbent is chosen. Our correspondent reports that Mr. D.K. Shivkumar is likely to be formally elected as the new leader of the Congress Legislature Party. The 136 Congress MLAs have been asked to attend the CLP meeting. More from our correspondent.
4: Before being elected the CLP leader, D.K. Shivkumar met Governor to indicate the preferred days of swearing-in ceremony and venue. Once the CLP chooses its new leader, the swearing-in date and number of legislators to be sworn in will be finalized. The cabinet formation exercise has already started with many aspirants lobbying for ministerial berths. The government formation exercise is given priority so that Rajya Sabha